0: دی. زبان کی گرہ کھولنا، یہ بھی ایک تصویر کھینچی جا رہی ہے، اس تصویر کو سمجھ لیں محاورہ سمجھ میں آ جائے گا. عرب استعمال کرتے تھے جو گرہ ہوتی ہے نا، جیسے تاریں آپ کے ساتھ، اگر کمپیوٹر اور سیل فون چارجر اور ہیڈ فونز کی کیبل اور ساری کیبلس بیک میں سے نکالتے ہو تو ایک بڑا سا گچھا نکلتا ہے نا، تو آپ کو پتہ نہیں ہوتا اس کا بگننگ، اس کا شروع کہاں ہے، اس کا آخر کہاں ہے، تو آپ کو سارا وہ سلجھانا پڑتا ہے. پھر آپ کو پتہ چلتا ہے اچھا یہ ایک تار تھی، یہ دوسری تھی، یہ تیسری تھی. تو کبھی کبھی کیا ہوتا ہے کہ چیزیں ایک دوسرے کے ساتھ، تاریں یا دھاگے یا رسیاں ایک دوسرے کے ساتھ گڑمڑ ہو جاتے ہیں، تو ان کو الگ الگ کر کے نا پھر وضاحت ہوتی ہے کہ کتنے تھے، کتنے لمبے تھے، کیا معاملہ تھا. اس کی تعبیر کی جا رہی ہے کلام کے ساتھ، سپیچ کے ساتھ. ہوتا یہ ہے کہ اگر کوئی نروس ہو جائے، میں نے اگر آپ کے سامنے سپیچ کرنی تھی، تقریر کرنی تھی، اور میں نروس ہو جاؤں، میں سٹریس میں آ جاؤں، تو مجھے یاد نہیں رہے گا مجھے کیا بات کرنی تھی. مجھے، میں نے پوری تیاری کی ہوئی تھی، میرے نوٹس تیار تھے، اے بی سی ڈی ای، پانچ باتیں میں نے کرنی ہیں، اے بی سی ڈی ای. میں آپ کے سامنے پہنچوں گا، ڈبلیو 55 27 D.3، کچھ یاد نہیں رہا کیا بات کرنی تھی، کہاں سے کہاں لے گئے، نروس ہو گیا بندہ. یا انسان کے ذہن میں جو اس کی صلاحیت ہوتی ہے نا اپنی سوچ کو مرتب کرنے کی، کہ پہلے میں نے یہ بات کرنی ہے، پھر یہ بات کرنی ہے، پھر یہ بات کرنی ہے، تاکہ لوگ میری بات سمجھ سکیں. کتاب کا معاملہ تو آسان ہے نا، کاتب جو ہے، جو لکھنے والا ہے، اس نے تو چیپٹر اپنا آرگنائز کر دیا، پہلے اس نے یہ بات کی، پھر یہ بات کی، پھر یہ بات کی. اگر اس نے کچھ غلط بھی لکھا تو بعد میں وہ ایڈٹ کر لیتا ہے. لیکن جب آپ بول رہے ہوتے ہو تو آپ کے پاس ایک ہی موقع ہوتا ہے صحیح طریقے سے بات کرنے کا، پہلے کیا بات کرنی ہے، پھر کیا بات کرنی ہے، پھر کیا بات کرنی ہے. لیکن کبھی ایسا ہوا ہے کہ آپ کسی کی تقریر سننے گئے ہو یا کسی کا لیکچر سنا ہو، اور آپ 10 منٹ سن رہے ہو، آپ کو پتہ نہیں وہ بات کیا کر رہے ہیں، اور معلوم ہوتا ہے کہ اس کو بھی نہیں پتا وہ کیا بات کر رہے ہیں. آپ کے کچھ دوست ہوں یا آپ کے کوئی جاننے پہچانے والے ہوں، فیملی والے ہوں، وہ بولتے بہت ہیں، کہتے کچھ بھی نہیں ہیں. کیا ہے ان کی زبان میں؟ یہ گرے ہیں، وہ کھلی نہیں ہیں. جب گرہ کھل جاتی ہے نا تو پتہ ہوتا ہے شروع یہاں ہو رہی ہے بات اور ختم یہاں ہو رہی ہے، اور اس بات کا دوسری بات سے کوئی تعلق نہیں. وہ الگ رسی ہے، وہ الگ کیبل ہے، وہ الگ کیبل ہے، وہ الگ کیبل ہے. موسیٰ علیہ السلام بات یہ کہنا چاہ رہے ہیں کہ جب میں فرعون کے سامنے آؤں گا، فرعون تو سیاست دان ہے، اس کو تو ڈبیٹ کرنی آتی ہے، اس کو تو اپنے جو اس کے مخالفین ہوتے ہیں ان کو شرمندہ کرنا آتا ہے. سیاست دان ایسے ہی نہیں اپنے مقام پر پہنچ جاتا، وہ اوروں کو بالکل تباہ و برباد کرتا ہے اپنی زبان سے. تو اس کی مہارت ہی اسی میں ہے. میں اس کے سامنے جاؤں گا، اس نے ایسی ایسی باتیں کرنی ہے کہ میرا دل جو ہے وہ لرزنا شروع ہو جائے گا. پھر جب میں نروس ہونا شروع ہو جاؤں گا، یضیق صدری، میرا سینہ جو ہے وہ کسنا شروع ہو جاتا ہے، اس میں ٹائٹنس آ جاتی ہے. جب ایک دفعہ میرا سینہ بند ہونا شروع ہو جائے تو میری زبان نہیں چلتی. ولا ينطلق لسانی، آپ کو لگے گا جیسے میں بولتا بہت ہوں، میں واقعی بولتا بہت ہوں، لیکن کچھ سچویشنز میں نا، میں کسی دعوت میں گیا اور اگر میں ایسے ماحول میں ہوں جہاں میں خود کمفرٹیبل نہیں ہوں، اس انوائرمنٹ میں، اس ماحول میں میں خود کمفرٹیبل نہیں ہوں، تو میں بہت خاموش ہو جاتا ہوں. اور جب میں بہت خاموش ہوں، ایک دفعہ میں دعوت میں گیا تھا کچھ عرصہ پہلے، میں گیا اور کسی نے مجھے کچھ دیر کے بعد کہا آپ بولتے نہیں ہیں. اچھا آپ کو پتہ نہیں ہے. میں یہاں نہیں بول رہا. کیوں؟ کیونکہ یہاں پہ میرا دل تنگ تھا. جب دل تنگ ہوتا ہے تو انسان اپنے آپ کو ایکسپریس نہیں کر پاتا، اور کرے گا بھی تو جس طرح عام طور پہ کرتا ہے ویسے نہیں کر سک رہا، کیونکہ اس کے جذبات پہ اثر پڑ چکا ہے. یہ دعا کی جا رہی ہے کہ میری زبان ایک گرو، میرے الفاظ ایک گرہ کی طرح ہیں، ان کو کھول دے. اور اس دعا سے کیا ہوتا ہے کہ میں اب کسی کے سامنے بات کرنے جا رہا ہوں تو میرے پاس وضاحت ہوگی کہ میں نے کہاں سے بات شروع کرنی ہے اور کہاں پہ بات ختم کرنی ہے، اور میرا گول کیا ہے، اس رسی کا آخر کیا ہے. اگر وہ گرہ میں ہوگا تو میں ادھر سے ادھر، ادھر سے ادھر، ادھر سے ادھر، کسی کو سمجھ نہیں آئے گی میں بات کیا کر رہا تھا. اسی لیے کہا ہے یفقہوا قولی، تاکہ وہ میری بات سمجھ سکیں. یہ اس کی ہمیں شدید ضرورت ہے. اس کے بعد آپ کو پہلی بریک ملے گی. دروازوں سے داخل ہونا. رسول صلی اللہ علیہ وسلم مکے سے مدینے گئے. مدینے کا اپنا ایک کلچر تھا پہلے ہی، اس کا اپنا ایک تمدن تھا. और उनकी कुछ रिवायात थी, उनके कुछ किस्से कहानियां थे जिन पे वो, उनके अकायद थे, उनके अहम थे, इंग्लिश में उसको सुपरस्टिशंस कहते हैं, उर्दू में जहां तक मेरा इल्म है उनको अहम ही कहते हैं, ठीक है ना। तो उनके जो अहम में से एक ये भी था कि अगर आप हज की नीयत से घर से निकले हो, उनके यहाँ शिर्क के दौर में भी हज था, अगर आप हज की नीयत से घर से निकले हो और फिर निकलने के बाद याद है ओहो वो मेरा वॉलेट तो घर में ही रह गया, मेरा फ़ोन तो घर में ही रह गया, तो अब एक ये बदशुक्नी होगी या नहुसत होगी कि मैं घर दोबारा वापस जाऊं, क्योंकि मैं एक मुबारक सफ़र के लिए निकल आया हूं, तो इसकी वजह से जो है जो उसकी बरकत है वो ख़त्म हो जाएगी। तो उस बरकत को ख़राब करने से बेहतर ये है कि मैं वापस तो जाऊं लेकिन मैं खिड़की से अंदर घुसूं या छत से अंदर घुसूं, दरवाजे से मत जाऊं, दरवाजे से जाऊंगा तो बैड लक, ओके बदशुक्नी होगी। तो वो जाया करते थे पिछले दरवाजे से या खिड़की से या किसी और रास्ते से, ताकि वो जो बरकत है घर से निकलने की वो ज़ाया ना हो जाए। तो अल्लाह ने कहा लैसल बिर्रु बि अन तअतुल बुयूता मिन ज़ुहूरिहा, इसमें कोई अच्छाई नहीं है कि तुम पीछे से घरों में वापस जा रहे हो। वलाकिन्नल बिर्रा मन तक़ा, लेकिन असल अच्छाई यही उसी की होती है जिसको सिर्फ खुदा का खौफ होता है, खुदा का लिहाज होता है, इत्तका। वअतुल बुयूता मिन अबवाबिहा, और घरों में जाया करो दरवाज़ों से, घरों में जाया करो दरवाज़ों से। ये ताबीर अल्लाह ताला ने इस्तेमाल की, लेकिन मज़े की बात यह कि यह सिर्फ इसी मामले के बारे में नहीं थी, ये असल में एक मुहावरा था दरवाजे से आना। لِأَلَّا يَعْلَمَ النَّاسَ أَنِّي امْرُؤٌ أَتَيْتُ مَعِيشَتِي مِنْ بَابِهَا، شاعر کہتا ہے میں چاہتا ہوں کہ میں ایسی زندگی جیوں کہ لوگوں کو پتہ چلے کہ میں ہمیشہ دروازے سے آتا ہوں۔ شاعر یہ کہہ رہا ہے، یہ محاورہ تھا ان کا، یہ بندہ دروازے سے آتا ہے، یہ جو بھی کام کرتا ہے دروازے سے آتا ہے۔ کیا مطلب ہے اس کا؟ انگلش میں ایک محاورہ آپ نے سنا ہوگا، بائی ہک اور بائی کروک، और एक और फ्रेज होगा, एक और मुहावरा इंग्लिश में, ही डज एवरीथिंग बाय द बुक। जो बाय द बुक करता है ना, यानी जो करना है वो सही तरीके से करना है, इसमें पीछे इधर इधर से उधर से मामला नहीं करना और किसी कहीं सुनी बात पर अमल करके नहीं करना, जो वाज़े बात है उस पर अमल करना है और जो सही तरीका है करने का उससे करना है। तो इसके लिए मुहावरा होता है दरवाजे से आना। तो अल्लाह ताला ने जो हुक्म दिया ना, वअतुल बुयूता मिन अबवाबिहा, उस जमाने का मसला तो हल हो गया। उस जमाने में क्या मसला था? हज के लिए निकले, अब पिछले दरवाजे से घुस रहे हो, लेकिन उसके बाद ये किसी का मसला होना नहीं था, वो तो मसला हल हो गया। लेकिन कुरान तो हमेशा के लिए हिदायत है ना, तो इस दरवाजे से दाखिल होने के लिए अब उसमें मेरे लिए क्या हिदायत है, आपके लिए क्या हिदायत है? वो किस्सा तो खत्म हो गया, मेरे लिए क्या हिदायत है? अब मैं जो भी करूं, जिस मामले में भी मैं पढ़ूं, जिस जश्न को भी मैं बनाऊं, कोई भी काम करूं, कैसे करूं? दरवाजे से, सही मालूमात के बाद, सही तरीके से, कानून के मुताबिक, अखलाक के मुताबिक। वक्तुल बुयूता मिन अबवाबिहा वत्तकुल्लाह लअल्लकुम तुफ्लिहून। तो एक मुहावरे से एक उस वक्त का मसला भी हल हो गया और हमेशा के लिए भी एक हिदायत मिल गई हमें, सुभान अल्लाह। वयकूलून खमसतुन सादिसुहुम कल्बुहुम रजमन बिलगैब। सूरह कहफ़ में असहाबुल कहफ़ के बारे में अल्लाह ताला ने मिसाल दी और जब बयान किया है कि कुछ लोग कहेंगे कि वो तीन थे और चौथा कुत्ता था, वयकूलूना खमसतुन सादिसुहुम कल्बुहुम, और कुछ कहेंगे कि पांच थे और छठा वाला कुत्ता था, रजमन बिलगैब वयकूलूना सबअतुन वथामिनुहुम कल्बुहुम, और कुछ और कहेंगे कि वो सात थे और आठवां कुत्ता था। लेकिन यहाँ पे इसके बाद कहा है रजमन बिलगैब, रजमन बिलगैब, रजम जानते होंगे आप लोग, अऊज़ु बिल्लाहि मिनश्शैतानि अर्रजीम, हज पे भी रजम होता है ना, रजम किसे कहते हैं? कंकरियां फेंकने को। गैब का लफ्ज़ भी आप जानते होंगे, गैब क्या होता है? अनदेखी, जो चीज़ नहीं देख सकता इंसान वो गैब में है। गैब का लफ्ज़ अंधेरे के लिए भी इस्तेमाल होता है, जो चीज़ आप नहीं देख सकते उसके लिए भी इस्तेमाल होता है। ये एक और मंज़र है, इस मंज़र में इस हर ताबीर में, हर मुहावरे में एक तस्वीर खींची जा रही होती है, उस तस्वीर को समझ लो, मुहावरा समझ में आ जाएगा। ये दिखाया जा रहा है कि फ़र्ज़ करें सहरा में कोई है और वो एक टारगेट को उसने कंकरी से हिट करना है, उसका एक कोई किसी चीज़ को उसने हिट करना है, और उसके हाथ में कंकरियाँ हैं लेकिन उसको पता नहीं वो टारगेट है कहाँ अंधेरे में, तो वो हर जगह बस कंकरी फेंक रहा है, और कहीं से उसको टक की आवाज़ आई तो कहेगा आह लग गया। और इस सारे प्रोसेस को आप क्या कहोगे? रजमन बिलगैब। अल्लाह ताला ये भी कह सकते थे यखरुसून, टुक्के मार रहे हैं। बात तो यही थी ना कि वो टुक्के अंदाजे कर रहे हैं इल्म के बगैर, लेकिन आम अल्फाज में इस्तेमाल करने के बजाय अल्लाह ताला ने मुहावरा इस्तेमाल किया रजमन बिलगैब, यानी अंधेरे में अनदेखे में कंकरियां फेंक रहे हैं, क्योंकि अंदाजा लगाने से जो फायदा होता वो कम होता और इस मुहावरे से जो फ़ायदा निकल रहा है वो ज़्यादा है, उस फायदे को समझने की कोशिश करते हैं। देखिए अगर असहाबुल कहफ के बारे में मैं कहूँ कि वो तीन थे पूरे एतमाद से, और कोई और कि मैं गारंटीड 100% मैं कहता हूँ 5 थे, कोई और कहे तुम लोगों को नहीं पता मुझे पता है 7 थे, 7 हो सकता है 3 वाला सही हो, मुमकिन है कि नहीं? मुमकिन है। हो सकता है 5 वाला सही हो, ये भी मुमकिन है। हो सकता है 7 वाला सही हो, ये भी मुमकिन है। हो सकता है वो सारे गलत हो, वो 4 थे, ये भी मुमकिन है। मुमकिन तो उसमें से सारे हैं, लेकिन इन मालूमात से क्या आपके दीन पे कोई फर्क पड़ा? अगर आपको पता चल जाए कि वो 4 थे या 5 थे या 7 थे या 8 थे, इससे आपके ईमान पर, अल्लाह ताला के साथ आपका जो रिश्ता है उसमें, और इस किस्से से जो हिदायत हमने लेनी है उस पर कोई असर पड़ा? बिल्कुल भी नहीं, उसका तो बिल्कुल कोई असर नहीं पड़ा। तो ये अंदाज़ा लगाना बेकार है, लेकिन दीन के किसी मामले में भी अंदाजे लगाना, इसकी ताबीर अंदाजे लगाने से नहीं कंकरियां फेंकने से क्यों की गई? क्यों? क्योंकि जब आप कंकरी फेंक रहे होते हैं तो एक तो आप टारगेट को हिट नहीं कर रहे, लेकिन ऐन मुमकिन है कि आप किसी और चीज़ को हिट कर रहे हो, आप नुकसान फैला रहे हो, आप एक कल्चर बना रहे हो जिसमें लोग दीन के बारे में बात करते हुए हर तरफ कंकरियां फेंकते। तो खैर, मैं कह रहा था कि अगर आपने दीन के मामले में हर तरह के तुक्के मारने शुरू कर दिए तो ये सिर्फ ये नहीं हुआ कि कोई सही था कोई गलत था, किसी का कोई नुकसान नहीं हुआ, अब नुकसान शुरू हो जाएगा, किसी का नुकसान होगा, क्योंकि दीन के मामलों में सबसे ज़्यादा हकीकत की बुनियाद पर बात करनी चाहिए, और जिस बात के बारे में इल्म नहीं है उसके बारे में क्या कहना चाहिए? अगर पूरा जाज़िब ना हो, यानी 100% आपकी बात को अनुमान नहीं है, तो इस बात में बिल्कुल भी हिचकिचाना चाहिए कि मुझे नहीं पता, अल्लाह आलम। और इस किस्से के बारे में तो मैं बहुत सारी बातें आपको बता दूं, लेकिन एक बात सिर्फ जो मैं चाहता हूँ आपके जहन में रहे इसके बारे में, कुल रब्बी अअलमु बिइद्दतिहिम, अल्लाह ताला कहते हैं कहो मेरा रब इनके अदद के बारे में ज़्यादा जानता है। बिइद्दतिहिम, इद्दा का लफ्ज़ अजीब लफ्ज़ अल्लाह ताला ने इस्तेमाल किया। इद्दा के लफ्ज़ के दो मायने हैं, एक मायना इद्दत का है अदद, और एक मायना इद्दा का है वक्त का गुजरना, और दोनों के बारे में एक लफ्ज़ इस्तेमाल करके एक तीर से दो शिकार, मेरा रब ज़्यादा बेहतर जानता है कि इनके अदद क्या थे, कितने थे और कितने अरसे तक थे, वो भी वो बेहतर जानता है। बेइद्दत ही है, दोनों एक लफ्ज़ में। और फिर इद्दत का लफ्ज़ अरबी में मुअन्नस है, जिस तरह उर्दू में मुज़क्कर मुअन्नस होता है ना, अरबी में भी अल्फाज अस्मा मुज़क्कर और मुअन्नस होते हैं, तो इद्दत का लफ्ज़ मुअन्नस है। तो कहा मा यालमु, अगर कहा होता मा यालमु हा इल्ला कलील, कुल रब्बी अअलमु बिइद्दतिहिम मा यालमु हा इल्ला कलील, अगर ये कहा होता तो कहा होता कि मेरा रब उनके अदद को ज़्यादा जानता है, और उस अदद को सिवाय कुछ के कोई बहुत कम लोगों के अलावा और कोई नहीं जानते। लेकिन ये अल्फाज अल्लाह ने इस्तेमाल नहीं किया, अल्लाह ने कहा मा यालमु हुम इल्ला कलील, मा यालमु हा नहीं मा यालमु हुम, यानी अल्लाह ताला ने मज़मून बदल दिया। लोगों की दिलचस्पी थी कितने थे कितने अरसे तक थे, अल्लाह ने कहा इनकी हकीकत यानी ये लोग कौन थे कैसे थे इनसे हमें क्या सीखना चाहिए था उसके बारे में तो बहुत ही कम लोग जानते हैं, यानी मज़मून बदल दिया अल्लाह ताला ने, बेकार मज़मून से फ़ायदेमंद मज़मून की तरफ, रजमन बिलगैब से हक की तरफ। और ये कुरान का एक उसलूब है, लोग बात करते हैं बेकार की फजूल किस्म की बातें, और उस पर पूरा پوری کامنٹری دی اللہ تعالیٰ نے اس قصے میں. یہ بہت اہم قصہ ہے قرآن کا, بہت ہی اہم قصہ ہے, اور خاص کر یہ الفاظ اس میں بہت زیادہ ہدایت ہے. وہ کہتے ہیں کہ یو نو تین تھے, چوتھا کتا, پانچ چھٹا, اس میں کیا فائدہ, کیا ملے گا آپ کو اس سے؟ اس سے آپ کو اللہ تعالیٰ کے بارے میں ایک بڑی اہم حقیقت سمجھ میں آئے گی کہ قرآن صرف معلومات نہیں دے رہا, قرآن سوچنا سکھا رہا ہے, اور جس کی سوچ بدل جاتی ہے نا اس کے سوال بدل جاتے ہیں. آپ کے سوالوں سے آپ کی سوچ کے بارے میں بہت کچھ پتہ چل جاتا ہے. میں سائیکالوجی کا طالب علم ہوں, جب مجھ سے کوئی اسٹوڈنٹ سوال پوچھتا ہے نا تو میں صرف جواب کے بارے میں نہیں سوچ رہا ہوتا, میں اس اسٹوڈنٹ کے بارے میں سوچ رہا ہوتا ہوں کہ اس کا سوال آیا کہاں سے, اس کے سوال کے پیچھے کیا ہے. کیونکہ سوال سے انسان کی شخصیت کے بارے میں بہت کچھ پتہ چل جاتا ہے. میں عربی جب پڑھا رہا ہوتا ہوں تو عربی کے بارے میں بھی اسٹوڈنٹس کبھی کبھی سوال پوچھتے ہیں کہ یہ کانسیپٹ کیا ہے, اس کے بارے میں سوال پوچھا, اس کے سوال سے مجھے پتہ چل جاتا ہے کہ اس کے پیچھے تین سٹیپ پہلے اس کی کنفیوژن کہاں ہے. جس طریقے سے اس نے سوال پوچھا ہے نا, مجھے اندازہ ہو جاتا ہے پیچھے کیا ہو رہا ہے. اسی طرح یہاں پر اللہ تعالیٰ ایک بڑی عظیم حکمت سکھا رہے ہیں. اس کی میں عجیب سی مثال ہے لیکن میں آپ کو مثال کے ذریعے بات سمجھانے کی کوشش کرتا ہوں. فرض کریں کوئی بزنس پروفیسر ہے, بہت مشہور, اس نے بزنس چلایا, بہت کامیاب ہوا بزنس کی دنیا میں, پھر اس نے بزنس سے ریٹائر کر کے کہا چلو میں اب آنے والی نسل کا کچھ فائدہ کرنا چاہتا ہوں, تو اس نے کوئی بزنس ماسٹرز پروگرام تھا اس میں وہ پروفیسر لگ گیا اور آنٹرپرنورشپ اس نے پڑھانی شروع کر دی کہ میں ان لوگوں کو بھی کچھ سکھا دوں. پریکٹیکلی کتابی نالج تو یہ لیتے ہیں لیکن کیونکہ میں اس دنیا سے ہوں تو میں ان کو کچھ چیزیں جو حقیقت کی دنیا کی ہیں بزنس سے ان کے بارے میں کچھ سکھا دوں. تو اس نے ایک پوری یعنی اپنے تجربے کا خلاصہ اس نے ایک کہانی کے ذریعے اپنے اسٹوڈنٹس کو سکھایا کہ دیکھیں, فرض کریں کوئی ایک دکان کھولنا چاہ رہا ہے, اس کو پہلے دیکھنا پڑا کہ میں کون سی لوکیشن میں کھولوں, پروڈکٹ کہاں سے لوں, ٹیکسز کیسے میں کیلکولیٹ کروں, اور کیا نام ہے سیکیورٹی کا انتظام کیسے کروں, اسٹاف کو کیسے ہائر کروں. اس نے پوری ایک قصہ بنایا ایک بزنس کے شروع کرنے کا نا, اس میں کس کس چیز کا خیال کرنا پڑتا ہے, کون سی چیزوں کو کیلکولیٹ کرنا پڑتا ہے, وہ ساری معلومات اس نے بڑی خوشی سے اس نے اسٹوڈنٹس کے سامنے پیش کی بہترین قصے کے ذریعے آرگنائزڈ. اور ان اسٹوڈنٹس جو بیٹھے ہوئے ان میں سے ایک نے ہاتھ اٹھایا, سر ایک سوال ہے, جو یہ بزنس کھولا ہے تو کس رنگ کے ساکس پہننے چاہیے جاتے ہوئے؟ اور اٹھایا, اچھا لنچ میں برگر کھایا جائے ہر روز بزنس پہ یا پھر پیزا کھائیں؟ سوال تو ہے, کسی نہ کسی طرح بزنس سے متعلق تو ہے, لیکن بالکل بیکار قسم کا سوال جس کا اس اصل مقصد سے کوئی تعلق نہیں ہے, کوئی بھی تعلق نہیں ہے. اور یہی الٹی اٹھ پٹانگ حرکت ہم دین کے ساتھ بھی کر سکتے ہیں, اور جب ہم دین کے ساتھ کرتے ہیں اس کو کہیں گے رجمن بالغیب. ہر طرف کنکریاں پھینک رہے ہو, مجھے اس کا بھی جواب چاہیے, اس کا بھی جواب چاہیے, اس کا بھی جواب. سر میرا کسی نے مجھ سے کچھ دن پہلے پوچھا تھا کیا جبریل علیہ السلام نے اللہ تعالیٰ کو دیکھا ہے؟ میں نے کہا نہ مجھے پتا ہے, نہ میں پتا کروں گا, نہ مجھے پتا کرنے میں کوئی دلچسپی ہے, لیکن میرے ذہن میں ایک سوال ہے, کیسا انسان ہوگا جس کو یہ پتا کرنا ہے؟ آپ کتنی علم کی دنیاؤں سے فارغ ہو کر آپ کو یہ سوال ملا؟ اس کا جواب مل جائے تو میرے مسئلے حل ہو جائیں. یا پھر ہوتا یہ ہے کہ کسی کی زندگی میں اتنے سارے مسئلے ہوتے ہیں کہ وہ کہتا ہے یہ سارے مسئلے چھوڑو, میں کسی پاگل سوال کے پیچھے پڑ جاتا ہوں. یہ میرا ڈائگنوسس ہوتا ہے ایسے لوگوں کے بارے میں. سر بڑا اہم سوال, اور پھر لوگوں کو اپنے سوالوں سے بڑا پیار ہوتا ہے, کہتے ہیں سر میرے پاس ایک ایسا سوال ہے, میں نے بڑے علماء سے پوچھا ہے, کوئی میرا جواب نہیں دے سکے, آپ سے پوچھوں؟ میں نے کہا نہیں, مجھے پتا تھا. میں نے کہا مجھے نہیں پتا تھا. اور یہ ایک بہت فلسفی تعبیر ہے اور یہ بہت اہم ہے ہمارے ایمان کے لیے. ام ابرموا امرا فانا مبرمون, اس کا محاوری ترجمہ ہوگا کیا انہوں نے فیصلہ کر لیا ہے تو پھر ہم بھی فیصلہ کر چکے ہیں. اگر انہوں نے فیصلہ کر لیا ہے تو ہم بھی فیصلہ کر چکے ہیں. لیکن ابرام کا لفظ ابرما, یہ لفظ استعمال ہوتا ہے रस्सी के लिए जब आप देखें, जब जूते के तस्मे बांध रहे होते हैं तभी आप रस्सी बांध रहे हो, ठीक है, डोरी बांध रहे हो। लेकिन पुराने ज़माने में जब तामीर करते थे ना, तो सीमेंट तो था नहीं, तो जो सतून और जो दो कॉलम होते थे ना लकड़ी के, उनको जोड़ने के लिए क्या इस्तेमाल की जाती थी? रस्सी। लेकिन वो ऐसे जूतों वाली रस्सी नहीं होती थी जिसको आप एक दफा खींचो तो वो सारी खुल जाएगी, उसको वो दो दफ़ा गिरा करके, कई दफ़ा इस तरफ लपेट के, उस तरफ लपेट के, बहुत ज़्यादा टाइट करके उसको वो बंद करते थे। वो ऐसी गिरा जिसका मकसद है कि इसको कभी ना खुलना हो। तो दो तरह की गिरा होती है, एक गिरा होती है जो आप बांधी तो है लेकिन आपको पता है आपने बाद में खोलनी है, और एक ऐसी बांधी है इस मकसद से बांधी कि इसको कभी भी नहीं खोलना। जो रस्सी ऐसे बांधी जाए कि आपने कंस्ट्रक्शन के लिए बांधी है, उसको खोलने का कोई इम्कान नहीं है, उसको इब्राम कहते हैं। अम अपरम व अमरन से ताबीर यह निकाली है कि कुफर के मामले में, रसूल की बात ना मानने के बारे में, कुछ कुरैश ने अगर इतना पक्का फैसला कर लिया है कि उन्होंने इस फैसले के मामले में अपनी रस्सी बांध ली है, पक्की कर ली है रस्सी, बिल्कुल एकदम फैसला कर लिया है इन्होंने इस्लाम कभी कुछ भी हो जाए कबूल नहीं करना, साबित करो ना करो, हक है नहीं है मुझे कोई फिक्र नहीं, मैंने नहीं बनना मुसलमान, कर लो जो करना है। कुछ लोग ऐसे होते हैं कि नहीं, जो इस हद तक ढीठ हो जाते हैं कि मुझे कोई फिक्र नहीं कि ये सच है या गलत है, सही या गलत है, इससे मुझे कोई मतलब नहीं, एक बात कान खोल के सुन लो, मैंने ये बात नहीं माननी, इतना समझ लो। तो होते हैं ऐसे लोग के नहीं, ऐसे लोगों के बारे में अल्लाह ताला ने कहा है कि अगर ऐसे लोगों ने इतनी बड़ी कमिटमेंट कर ली है, अपने अपने अपना पक्का इरादा दिखा दिया है, तो फिर ये सुन ले, मैं भी अपना इरादा पक्का कर चुका हूं, अगर रस्सी उन्होंने बांध ली है तो फिर मैंने भी बांध ली है, फइन्ना मुब्रिमून। अब यहां पर एक फलसफी सवाल आता है, आपने सुना होगा, उसका पूरा जवाब मैं अभी नहीं दूंगा, लेकिन जितना उसका जवाब इस आयत से मुतालिक है उतना उतनी बात मैं आपसे करूंगा। आपने सुना होगा, अल्लाह जिसे चाहे हिदायत दे, जिसे चाहे गुमराह कर दे। आज से 10 साल बाद जरूर सबको बताओ ये बात, ये आम हो जाए, और ये मुमकिन, ये कोई गैर मुमकिन किस्म की बात नहीं है, कोई ये बहुत ही ख्वाबों वाली बात नहीं है, ये बहुत मुमकिन है, कोई ऐसा बड़ा मसला, कोई इतना बड़ा टारगेट नहीं है ये। और ये मैं नहीं कह रहा कि ये सब कर सकते हैं, लेकिन अगर इस मुल्क में करोड़ों में से हजारों भी कर सकते हैं, लाखों भी कर सकते हैं, तो वो लाखों फिर पूरी जनरेशन को बदल सकते हैं। तो हम सब हमारी मैंटेलिटी में हो गया ऑल और नथिंग, या तो सब करें या कुछ भी नहीं हो रहा। और दुनिया में जो सारी तब्दीली आई है ना, वो कुछ लोगों के हाथों से आती हैं, सबके हाथों से नहीं आती, बाकी सब फॉलो करते हैं।
1: सब्सक्राइब नाउ टू द बगीना यूट्यूब चैनल टू वॉच द रेस्ट ऑफ दिस सीरीज एंड मोर ग्रेट कंटेंट फ्रॉम उस्ताद नुमान अली खान। कमिंग अप नेक्स्ट टाइम ऑन आखिरी मौजज़ा।
0: कोई भी किसी किस्म की भी म्यूजिक वीडियो बना लो, ऑडियंस मिल जाए, मैं कुछ भी कर, किसी भी वादी में मैं उतरने को तैयार हूं। और इस ताबीर से इंसान का एक मकाम पहले ऊंचा होता था, लेकिन लोगों को इम्प्रेस करने के चक्कर में वो अपने आप को गिरा रहा है, वो नीचे गिरता चला जा रहा है। और अब हम क्योंकि एल्गोरिदम के ज़माने में हैं, इंस्टाग्राम, ट्विटर, यूट्यूब इस ज़माने में है, एल्गोरिदम में क्या होता है, जो भी इन्फ्लुएंसर बनना चाह रहा है, और जो इन्फ्लुएंसर बन जाए लोगों की फीलिंग्स को इन्फ्लुएंस करना चाह रहा है, इज़न्ट इट? जो भी इन्फ्लुएंसर बनना चाह रहा है वो देखता है कि इंगेजमेंट कम हो गई है, व्यूज़ कम हो गए हैं, मुझे और देखना पड़ेगा, रिसर्च करनी पड़ेगी, फलाने के व्यूज़ ज़्यादा क्यों हो रहे हैं, उसके व्यूज़ इसलिए ज़्यादा हो रहे हैं कि वो इस चीज़ के बारे में बात करता है, मुझे भी इस चीज़ के बारे में बात करनी होगी, मुझे भी ये कुछ करना होगा। यानी अब आपका मकसद, लोग आपके पीछे आ रहे हैं क्योंकि आप उनके जज्बात से खेल रहे हो, और अब आप लोगों के पीछे भाग रहे हो, आप चेक करते हो उनके जज्बात किस तरफ जा रहे हैं, मैं भी उस तरफ जाऊँ। يتبعهم الغاوون لم تر انهم في كل واد يهيمون سبحان الله। कितने 1,500 साल पुरानी ताबीर, और आज आप सोचो आज क्या हो रहा है, कितनी 100% एक्यूरेट ताबीर अल्लाह ताला ने इतने कम अल्फाज में बयान की है इस मुहावरे के जरिए।
2: Assalamu alaikum. In Luton and its surrounding areas, it is now time for Salat al-Isha.
3: Luton aur iske mazafat mein namaz-e-Isha ka waqt hua chahta hai.
4: This azan has been sponsored by Ideal Properties. Contact us on 01582 72110 or log on to www.idealpropertiesltd.co.uk.